0: पट्टा अंबर हा अगस्त रेशी। बिल्कुल और तुमको जुलाला कॉस्मेटिक्स यो न्यू अपग्रेडिंग जरा यो न्यू फॉर्मूलो सरा बटाग्राम मार्केट की मिलावी की तासू जान ला रावड़ लेशी दगा इस्तेमाल गई स किस्मा मसली भी खबर भी वक्ती कवल को उपया बगे मेंस की गाना राला खबर मिला कवल जी चिनन सबाता सो गोरी मौसम द खैर सर यखी की उपया पयखने की याद कूर करन तुमरा डिर जा डिर भी कना दागे दव जी ब्या जमंग खपी लासुन छवी जमंग खपी लासुन खराब शी जमंग खपी लासुन जिग जिग कारी पागे के पपुंदु की चिकम दे स्पेशली परेशान हो नासु बहुत परेशान की गई ना जान लबरावड़ी पर जुलाला की मॉइस्चराइजिंग कोल्ड क्रीम मिलावेगी यानी खसूसी दखपू लहसुन दफा जान लगावड़ी और पखपू लहसुन बान इस्तेमाल हुई तासु लहसुन जिखम दे अगब और सरा मजेदार कारी अगब और सरा पीनेगी पागे के बाद ताजगी पैदा की गई
1: लंबे दिख रे पूरे लंबे दिख रे पूरे
0: पाई के बाद शाइनिंग रा पैदा की
1: गई
0: औ पाई के बख को कुदरती खुला रा पैदा की गई जमंग जुलाला कोल्ड क्रीम तासु पाल खपू लहसुन बांध इस्तेमाल वाले शे वर सरा पमरे हम लगे शे जका चीज जमंगा जुलाला कोल्ड क्रीम खसूसी खपू लहसुन द पारा दा तैयार शिवी दी औ दगा खपी लहसुन बदल खेस्तगी अगा खपी लहसुन जिकम बदरंग अखकारी या तुरवी या द मौसम द वजूहात या द डेर कारण द वजह हगा खराब शिवी नो उस पता सो टेंशन ना ले जका जी मौसम रवान दे द कोल्ड क्रीम नो जमंगा पो जुलाला की कोल्ड क्रीम मिलावेगी दगा लहसुन बताओ सुला नरम की कना सुबह ब्याह पल लहसुन हम ने भेजने ब्याह खुद अक्सर था कि नके चिकन दे गा
1: हाय
0: प्लांकी समान लहसुन को सम स्पिन स्पिन खारी खेस्ता खेस्ता
1: खारी
0: समझ जिलस की गर तो न मड़ा खोरी न तो सुविधा से गप लगे ताता से खेस्ता
1: खारी
0: واقعی دی چیلختی ها بخیست اخکاری اگه با دی جلسی که گی کن ننزک اخکول اخکاری گنا زرغانا چی ننی زلال استعمال کردی بلکل زمنگ آگا خویندی چی کم وی چی زمنگا مخ که دی رونگ را بیده شی زمنگ مخ تی خیسته شی بلکل تاسو زمنگا زلالا پیسواش ملکی پیسواش الویرا پیسواش ارگینک پیسواش او کم چی وائدنگ دفار پیسواش دی داگا طول تاسو استعمال ولی شی کم چی بگی تاسو استعمال وی بلکل زان رولی آغی زر بس تاسو دا مخ کولا چی کم دی اب ورسر برکرار ویس تاسو مخ چی کم دی اب ورسر خستخ کاری مزیدار کاری خول کاری پاگی کبا یو قدرتی ازلنده کل اخکاری چی زکر چه اکثر منگا چرتا یا چا کرا لار شو یا من کرا سوک را شکنه او بازی جنا که چکم دی بازی جنا که چکم دی داوی مخ کی اگر رونک نیوی داوی مخ داسی بیرونک کن دی اخکاری او داسی پیک پیک اخکاری گنا نکسر و تا خلق وی چیه جی نی ولی سی چلی ولی سوشی نکی داغی دو جی داغی مخونه چکم دی خلق شانتی پای که خایس چکم دی خلق غیب شوی بینو کتاسو چرتا دی خایس را پیدا کول واری تاسو وی چی زمنگا پا مخ کری دی خایس واپس را پیدا شنو بلکل تاسو بدا سکار کوی کنا زمنگا زلالا زلالا زلالا پیسواش الویرا پیسواش تاسو روڑا لشی ارگینک پیسواش کم پیسواش چی تاسو استعمال ہوئی بلکل تاسو بکی روڑای ور سرا دقا مسلی با انشاءاللہ و تعالی تاسو ختمی گی تاسو مخ ور سرا خسته خسته لگی گی تازه تازه بخکاری ور سرا زمان پا زلالا که دو کسم کریم ملاوی گی یو سادا یو فرمول کریم دی تاسو هم اغزان روڑا لشی او دقا با کریم باندی پل مخ تاسو خسته که ولشی ورشی پا هر یو کریانا سٹور میڈیکل سٹور کاسمیٹک سٹور که دیر بازان ملاوی گی جی لگی ایڈرس را سر دی لگی نا خدای بلا دی مقصین را دا دوم را دیر ایڈرس را لگی لی دی که نا زکه جدا دا دا دا دا خل کو مینا د جدا زلال سره زکه جی پتا کې لک ټیم کې الحمدلله په مارکیټ کې یو درز چا خبر یو درز غوبل جوړ شي ولې زلال زلال زلال ماما زلال در سره شته کې نشته دي اکثر به دکاندارانو کې مونږ ترنګو چې لگا څنګه چل زلال چرته ملاوي نو ما ورته ویل چې مخسن خواله ورزی دا غنه راخلی ښه نو بالکل په مارکیټ کې د خیر سره در رسیدلې دي او په جیل ملکی دا مخسن شاه کاسمیټک سره ملاویږي تاسو ورتلې شي د هغوی نه دغه زلال ترلاسه کولی شي او په لیډیز مارکیټ بټګرام کې دغلته د ټولو دکاندارانو سره د خیر سره اویلیبل شوي دي ورشي ځان لا زلال راولې زلال استعمال کړي چې دغه مسلې دلته ختمې

0: हाँ जी, जुबा मंगा बल कॉलर तरफ था गुरु जमी सारा सुखती और सब अगल वड़ी। अस्सलाम वालेकुम जी।
1: वालेकुम सलाम,
0: बिल्कुल शुक्र जी, तासु को हुक्म देना।
1: तो चांजल ना खबर कुम नसीम वजी।
0: चांजल ननुम से दे तासु
1: नसीम जी।
0: नसीम
1: जी हाँ।
0: खा नसीम से तासु खे जाए।
1: शुक्र है
0: बिल्कुल अल्लाह करम दे। जैसे पुख्ता ना डॉक्टर से नजर आई
1: और जमा मोरदा जोड़ना मंत्र डॉक्टर ने कुछ नहीं कर दे
0: नहीं। हाँ जी, अगली उम्र बस उम्र भी
1: उम्र को यमन मालूमात को
0: तकरीबन अंदाजे मुताबिक दासी ओए जी सुमर बवी जी नसीम से ताश तो जमगा आवाज राजी
1: जी जी आप राजी जी
0: खस्ता सु वाली दी साहिबी उम्र बस उम्र भी
1: उम्र
0: ठीक शो सुमर वक्त ना दागा तकलीफ ते
1: वरता
0: खाजी ठीक शो जी तासु रेडियो तो वकील डॉक्टर सिर्फ दीवानी खबर है कि जुड़नो खुदेर बेहतरीन इलाज चुकम देगा मौजूद दे होम्योपैथिक के और मेरे डॉक्टर सिर्फ देर मरीजान खुशी हम
1: दी
0: तासु लो खूब नाराजी जी। उम्र तासु सुमर दे
1: उम्र तकरीबन
0: बीस और सबक हुआ कार रोजगार का वही
1: कार मार को सबक नहीं।
0: हाँ ठीक शुआ जी, ठीक शुआ रेडियो तो की दीजिए डॉक्टर साहब दीवानी खबर रखी जी।
1: सही
0: ओके जी, डेरा मनना जी शुक्रिया डॉक्टर साहब। नसीम रोड चांजल ना रगले और चीज मुंग वालिदा साहिब दागे पुजुनु नु बानी दर्द ने दीजिए
2: जी। बिल्कुल वक्त रे दूसरा जी कम दे दता इंसान अड़ू की कमजोरी कीगी
0: जी
2: ऑस्टियोआर्थराइटिस तो वही चिकला एज जज नु दगा मरस पदे जुड़नु प अड़ू की बानी राजी नु दस डेर मुंग सर मशरान अल्लाह खकड़ी दी टिकड़ी दी दी दी मराशी अल्लाह बदुलम सेहत वर की।
0: हाँ जी बल खबर डॉक्टर साहब, दीदा कोला च खूब मुंग लेना राजी
2: नो खूब रातले खुज गम दिन सबा जबू है मच बस द मोबाइल ही सरुने पे टिटखड़ी दी टेंशन न दी गम न दी सुचु न दी पिकरु न दी लड़की इंशाल्लाह खूब बरश
0: जी जी। तेरा मनन जी शुक्रिया, थैंक यू सो मच। जुबान नेक्स्ट कॉलर तरफ था। अस्सलाम वालेकुम जी।
3: वालेकुम सलाम
0: जी, जमा रुसु को हुक्म देना। बहर हाल दी लाइन अगर ड्रॉप शो और दिन को दगा सिग्नल इशू हम दादी वजह नस्तासु कालूना अगर हम ड्रॉप की गी तो कोशिश करें तासु दोबारा रात लेशे प्रोग्राम के मुताबिक कॉल का वाले शिजु भाई ओबल कॉल दर तरफ ता। सलाम वालेकुम जी।
3: सलाम है तो सिंह जी।
0: अल्लाह करम दे जी, तासु को दुकम
3: देना
0: शेर ज्यादा गिज बोड़े ना प्रोग्राम की दर्द हर कले वायु।
2: वालेकुम सलाम।
0: खाश ज्यादा सिर्फ नूर बस पुख्तन लड़ रहे डॉक्टर साहब
3: ना
0: तकलीफ थे और जी मार ची चली
3: था
0: जनाना दे
3: जी।
0: हाँ जी, उसमें वक्त दे उशो जी द्रे मरज दा और सर मेडिसिन वाल और कड़ी जी हाँ तकलीफ था दे जी और दा उम्र बस उम्र भी दी मरीज जी
3: 33-34
0: जी मार्च चले। खा जी तस रेडियो तो वकील डॉक्टर दीवा ने खबर रखी जी एक्सिप से सवाल वर्ण कोई जी
2: नहीं जवाब रखू।
0: हाँ रेडियो तो वकील दे जी। ओके जी जी जी डॉक्टर सिंह
2: मार्च खोड़ली नु दा इमरजेंसी केस थे
0: जी जी
2: दीवा इमरजेंसी तबूजी अस्पताल तबूजी कम वीना ची दा गंदा बदल गई नो अलग दा टिकीगी नो दियो कुछ कम दी दी पर बीबी बाने ख्याल साथल पकार दी और बल दी गंदा खूब खबर ही उससे चिचिली भी नो खूब टेम्पर दे इमरजेंसी थे और सवे नो इनशाला इनशाला बरा कवर छी टिक पशी उस दा मारन दे मारानो किम दा से शिता ची दागी यो किसम जहर डिर तीज दी यो किसम जहर ची किम दे आगास लू दी पतल ने की जिता उस कम यो खोड़ लेदा खुबार खाल खा खबर दारा ची द्वी अस्पताल तोर सी और अल तागी एडमिट की जिता टिक शिन ब्या दे रहा बोली।
0: हाँ जी डेर जाता मनने जी शुक्रिया, उम्मीद लरम शेरजादा सेब चिता सुतबा बेहतरीन जवाब आगाबा मिला शुवी बार हाल ता सुखपल मरीज चुकम दे एडमिट के अस्पताल के आज का चिदा केस दासी दे चिदा ایمرجنسی کې پکار دی چې دوی ایڈمټ شي د دوی ټریټمنټ کوم دی هغه وشي. زبا نیکس کالر ته رخته ګورو چې موږ سره څوک دی او سبب ولغړی. السلام علیکم جی.
4: وعلیکم السلام ډاکټر شپ سنگه خیری.
0: بالکل شکر جی. څوک د کوم دی نه؟
4: یاسر خبرې کوم جی سورګان.
0: یاسر د سورګان. یاسر شپ سنگه خیری تاسو؟ بالکل اللہ کرن دی جی. پروگرام زمو روزانہ ہو رہی جی؟
4: ہاں جی روزانہ ہو رہی بس ماسکوتان ٹین تا ہو رہی جی خود کار مار کو.
0: صحیح صحیح. خا جی سب پختنا با بیستا سو
4: ڈاکٹر سے پختنا میں کورا چیز ما والدہ دا آگئی پانڈو کی گڑی جی جاتی.
0: خا عمری سم رہ دی جی؟
4: عمر تقریباً 50 ہو شاہ دی جی.
0: 50 ہو شاہ دی جی. اور ہر ٹائم درد ہوئی جی کل اگر جی بیا درد ہوئی؟
4: ڈاکٹر
0: صاحب په پندو کې درد وی جی؟
2: جی درد چې کوم دی دا یو سیمټم دی دا یو علامات دی
0: جی.
2: او د دې وجوه ډیر دی دا اوس کدی له چې تاسو ټیسټونه میسټونه وغیرہ ایکس رے کړی ادره واخلي را دي شي مونږ به چک کو ان شاء الله دا سر ډیر مریضان مونږ سره الله خکړی دی ډیر هم الله صحت ورکړي.
0: خاجی مننه جی شکریہ تھینک یو سو مچ. بالکل یاسر صاحب سنگا ڈاکٹر صاحب وی چې داسي مریضان هغه خشوی دی په هومیوپیتیک کې داسي مرزونو ډیر بهترین او کامیاب علاج کوم دی هغه شته دی. تاسو هم کوشش وکړئ خپل والده صاحبہ هغه زموږ سنټر ته راولئ نیو جرمن میډیکل سنټر ته. ان شاء الله دلته نه دوی تاسو علاج ډاکټر صاحب ورته ټریټمنټ شروع کی دی له الله پاک صحت ورکړي دغه پندو درد چکم دی دا بده دی ختم مشي دغه چې داسي ډیر مریضان هغه خشوی هم دی. اردن کو دغه پروګرام ته ستاسو د جرمن سنټر له طرفه پېښ کېده. پدغه کې مونږ سره د جرمن سنټر سینیئر ډاکټر ډاکټر اکبر قریشی سیب موجود وو. دوی به سبا په جرمن سنټر کې خپل پیډي کوي د اتو بجو نو واخلا د مازیګر سلور بجو پورې به دوی په کلینیک کې موجود وي. کچر کې تاسو راتل غواړئ نو تاسو راتل شئ د اتو نو واخلا مازیګر سلور بجو پورې دلته نه تاسو یو بهترین علاج او یو غوره علاج هغه تاسو حاصلولی شئ. د سنټر اډرس ته زمونږه نیو جرمن هومیوپیتک میډیکل سنټر گٹ موڑ میدان سنگا چی تاسو گٹ موڑ میدان تراشا ہے اور دا چی دشناتی کارڈونو کم دفتر دے دا گا سنٹر زمونگا بلکل اگی پا سنگ کے دے اگی پا خواہ کے دے انشاءاللہ ڈاکٹر سے بس تاسو دا پارا پا کلینک کے حاضر بھی. ڈاکٹر سے پرنام وقت موسیر آگا تقریبا ختم شوی دے جی سب شریک کوئی نن موسیر جی.
2: جی قلندر ممن سے وی کنا
0: جی جی ارشاد جی
2: چی ارزو می زلکی پسلگو شو تبکل رازی
0: او ہو جی
2: او د صبر سامه پوتو شو تبکل رازی
0: واہ جی واہ
2: ستا دراتلو د زوانی مرگ اقرار پتم تما ستا دراتلو د زوانی مرگ اقرار پتم تما او زما زوانی لاړه پتلو شو تبکل رازی
0: او ہو جی حد دے.
2: او نستورو ورلست
0: اها
2: روحان استورو ورلستا دراتلو نه ورک

0: तो आई एम दानुम तलगो को रसे दी लिख ली खुदा जालिमारो ये क्या है व्हाट इज दिस
1: मापा कुछ कुछ
0: मामू जमा खास सलाम मजबी नेता सारा सारा ख्वाहिता बिया सोनिया इकबाल है माँ देरा मन ना सोनिया इकबाल मेरा वालो सलाम वालेकुम निजाम मामू सिंगाल ले अभी रहीम अजमेरे ना आल सिस्टर द सलाम और प्रोग्राम देर खिस्त दे जी देरा मन ना था सुपखपला खे द्राना खले के खुशाल हो से चितासु प्रोग्राम हो रहे भाई होनी मो आया कना होनिया ये क्या है यारा होनिया आवाया स्वीट ब्रो होनिया कहानी है यार दस लिख लेता सुन सलाम वालेकुम मामू सिंह है खै लाए बा सोनिया लीश बा सारा सनमा मैं रास्मा पिशो तजबेम चिचर तची खेराती अलता जनो तबा खुशाले ब्या आए मजवा आए अल्लाह आयो कसु अगत चावी या लख ये गम खबी का खादी अगे वे चपकी खेरात पीरुजी मिलावी की दवाड़ा खित सासुम पदीने सम शुंपड़ा कहानी है
1: जैद जरो
0: सलाम वालेकुम मामू प्रोग्राम देर खिस्ता दे आल सिस्टर त सलाम स्पेशल सलाम मेरा शिराजी सनायम बटाग्राम ना सना सेंगे मिनावालो ए मिनावालो तोली पिशोगा ने रुकी दी चरते दी दादी जिने रूर जमा सर प स्पूर वांशु अला जमा पुरूरी द चाकवानु गुजारु न उकलल जमा रूर मुर्शु पेसला पदी खबर उश्वा अल्लाह खेर की चिया बत्ता वजनु या बार अला खुर्रा कभी हगा पुख्तुन पुख्तु दासी उपालला चे पजरगा के पजार दगा खबर उकला यवाजे जन यम चे माप के खा दा खबर हो सही दा चे पवड़ा वड़ा खबर रवान शी और व्यापक के स्वरीवर के भी वताना तासिल भी नवाले रवाने के वाले जंगुना कवे ولی زان ونی خپل دا سوره اور کوي ولی زان ونی خپل دا قجیر روټی قجیر زندگی قجیر کور قجیر مال قجیر بچی اور سکور کوي یو نری جلبازای دی وجی پس پول روانیږي د خدای ظالمانو یوازې زنه يم چې ما پکې ارمان کړی دی دا محبت دې کې هر سړی تاوان کړی دی تقریبا درې کاله بکیږي تر سحر ویخیم ما دغه درې کالونه هر شپه خفګان کړی دی ډېر ښه مامو جانا ټپې وکی ابیرا یې مجمیرې نه ایک ته ټپې بکو ګپ شپ